0: हामी सबैको बुलबुले एफएम 103.4 मेगाहर्ज।
1: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
2: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
1: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि।
3: हाम्रा सेवाहरू
1: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
2: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मरमत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836 57 884।
4: प्रियसी म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ।

0: आखिर तिमी किन मान्दैनौ त्यो केटासँग बिहे गर्न? परिवार धन्दा नै छ, केटा ह्यान्डसम छ, तिमीले खुसीको लागि त भनेको मैले
1: गर्दिनु हो बेटे, चाहिँदैन मलाई धन सम्पत्ति, कति हुने मेरो बोयफ्रेन्ड छ भनेर
2: खै यसले भनेको मान्ने होइन, धनी घरमा दिनु पाए त उसलाई धन सम्पत्ति थाहा त हुन्थेन बुढो, भनेको मान्यो भने त सम्पत्ति हाम्रा नै हुन्थ्यो, खै के गर्ने
0: सोझो औलाले घिउ आएन भने औला कसरी बङ्ग्याउनु पर्छ मलाई राम्रोसँग थाहा छ। मैले राम्रो मुखले भनेर मानिस भन्यो त अब तैले मैले भयो तर तुक्रे वाइ फेन्की वाइ फेर म गुन्डा मार्न लागिन्छु अब अतिवा सवाल होस् भन्नु।

कतै साँच्चीको दुर्बल मारिदिइहाल्यो भने मेरो के हालत होला? बरु जिउँदो रह्यो भने हामी कर्गाको नभए पनि कम्तीमा देखा देख्दै गर्न पाउँछ।

0: ada sampai.
1: त्यसो नभन पाउनु मात्रै माया होइन रिक यो जुनीमा हामी एकअर्का घुम्न नसके पनि अर्को जुनीमा अवश्य भन्नेछौँ।

0: छोरी तिमी आमा नभएकी छोरी
1: तिम्रो लागि आमा भने पनि म हुँ, बुवा भने पनि म हुँ,
0: म पनि मुटुको रोग।
1: तिम्रो काका काकीले पैसाको लागि जे पनि गर्न सक्छन्,
0: केही गरी म तलमाथि भइहालेँ भने
1: तिम्रो खुसी खोसिनु पो हो कि
2: बुवा? त्यस्तो नभन्नुहोस्,
0: हजुरलाई केही पनि हुँदैन।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढ़ाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

0: आखिर तिमी किन मान्दैनौ त्यो केटासँग बिहे गर्न? परिवार धनदानी छ, केटा ह्यान्डसम छ, तिम्रै खुसीको लागि त भनेको नि मैले।
1: गर्दिनु हो बेचे, चाहिँदैन मलाई धन सम्पत्ति, कति उनीहरू बोइफ्रेन्ड छ भनेर।
2: खै यसले भनेको मान्ने होइन, धनी घरमा दिनु पाए त उसलाई धन सम्पत्ति थाहा त हुन्थेन बुढो, भनेको मान्यो भने त सम्पत्ति हाम्रा नै हुन्थ्यो, खै के गर्ने।
0: सोझो औलाले घिउ आएन भने औला कसरी बङ्ग्याउनु पर्छ मलाई राम्रोसँग थाहा छ। तैँले राम्रो मुखले भनेर मानिस खोज्यो त अब तैँले मानिनु भयो। तर त्यो के अरे वाइफ फ्रेन्ड कि वाइफ फ्रेन्डलाई म गुन्डा मार्न लागि दिन्छु। अब अब सलाम होस् भन्नु।

कतै साँच्चीको दुर्बल मारिदिइहाल्यो भने मेरो के हालत होला? बरु जिउँदो रह्यो भने हामी कर्दाको नभए पनि कम्तीमा देखा देख्दा गर्न पाउँछ।

0: 的声音。
1: 这是哪门的？帮你们听来啊，那里去。不是你们还一个干部，你们是几个人？反正是你们还不习惯的，兄弟。

0: छवि तिमी आमा नभए कि तिमी छवि
1: तिम्रो लागि आमा भने पनि मै हुँ, बुवा भने पनि मै हुँ,
0: म पनि मुटुको रोग।
1: तिम्रो काका काकीले पैसाको लागि जे पनि गर्न सक्छन्,
0: केही गरी म तलमाथि भइहालेँ भने
1: तिम्रो खुसी खुसी पो हो कि बुवा? त्यस्तो नभन्नुहोस्
0: हजुरलाई, केही पनि हुँदैन।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

0: आखिर तिमी किन मान्दैनौ त्यो केटासँग बिहे गर्न? परिवार धनदानी छ, केटा ह्यान्डसम छ, तिम्रै खुसीको लागि त भनेको नि मैले।
1: गर्दिनु हो बेटे, चाहिँदैन मलाई धन सम्पत्ति, कति उनीहरू बोइसकेको छ भने।
2: खै यसले भनेको मान्ने होइन, धनी घरमा दिनु पाए त उसले धन सम्पत्ति थाहा त हुन्थेन बुढो, भनेको मान्ने भने सम्पत्ति हाम्रा नै हुन्थ्यो, खै के गर्ने।
0: सोझो औलाले घिउ आएन भने औला कसरी बोलाउनु पर्छ मलाई राम्रोसँग थाहा छ। तैले राम्रो मुखले भनेर मानिस भन्यो त अब तैले मानिन भयो, तर त्यो के वाइट फ्रेन्ड कि वाइट फ्रेन्डलाई म गुन्डाबाट मार्न लागिन्छु। अब अतिर

कतै साँच्चीको दुर्बला मारिदिइहाल्यो भने मेरो के हालत होला? बरु जिउँदो रह्यो भने हामी एकअर्काको नभए पनि कम्तीमा देखा देख्दा खाना पाउँछौ।

त्यसो नभन पाउनु मात्रै माया होइन नि त बिजुलीमा हामी एकअर्काको हुन नसके पनि अर्को जुनमा अवश्य भन्नेछौँ।

0: छौ नि
1: तिमी आमा नभए कि तिमी छैन
2: तिम्रो लागि आमा भने पनि म हुँ बुवा भने पनि म हुँ
1: म पनि मुटुको रो
2: तिम्रो काका काकीले पैसाको लागि जे पनि गर्न सक्छन्
1: केही गरी म तलमाथि भइहालेँ भने
2: तिम्रो खुसी खोसिनी पो हो कि
3: बुवा त्यस्तो नभन्नुहोस्
1: हजुरलाई केही पनि हुँदैन

0: आखिर तिमी किन मान्दैनौ त्यो केटासँग बिहे गर्न?
1: परिवार खानदानी छ, केटा हेन्डसम छ,
0: तिमीलाई खुसीको लागि त भनेको मैले
2: गर्दिनु हो बेचे, चाहिँदैन मलाई धन सम्पत्ति, कति उमेर बोयफ्रेन्ड छ भने हो।
3: खै यसले भनेको मान्ने होइन, धनी घरमा गर्न दिनु पाए त उसलाई धन सम्पत्ति थाहा त हुन्थेन बुढो, भनेको मान्ने भने सम्पत्ति हाम्रै हुन्थ्यो, खै के गर्ने।
1: सोझो औलाले घिउ आएन भने औला कसरी बङ्गाउनु पर्छ मैले राम्रोसँग थाहा छ। मैले राम्रो मुखले भनेर मानिस न खोज्यो त अब तैले मैले भयो तर त्यो के अरे वाइट फ्रेन्ड कि वाइट फ्रेन्डलाई म गुन्डाबाट मार्न लागिन्छु अब अति
4: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
5: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
4: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
5: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाटिकोली सुर्खेत, फोन नम्बर 083-523-75, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
6: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
7: होइन हो लाउरिङ दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
8: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
7: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
8: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर बुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
7: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
9: हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
10: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
9: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
10: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्थ जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। यो शक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाटिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि।

0: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
1: के तपाई गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
0: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा
2: सम्पर्क वीरेन्द्रनगर 9 लाटीकोइली सुर्खेत, फोन नम्बर 083-523-75, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
3: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-480-85-984।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: होइन हो लाउरेन दिदी, कति राम्रो लुङ्गी र टी शर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
2: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
1: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
2: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
1: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड इन्डोनेसियन लुङ्गीहरू
3: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
1: गुरुङ फ्यान्सी पसल, रेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
3: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734354।

0: बङ्गाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रेन्द्र नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, गुटु तथा मुक्तको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भिडगलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य

बनाबुलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बडफ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई बडफ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथ टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98585285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरुको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरुमा जान चाहने इच्छुक व्यक्तिहरुले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: दिन सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-2280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।

सबैभन्दा प्यारो शब्द आमा, जसले 9-9 महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरि मेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले 9-9 महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।